बिन भरम ना कटियै नाम ना लगे प्यार सतगुर ते भौ उपजै पाईऐ मूख द्वार भै ते सहज पाईऐ मिल ज्योति ज्योत अपार भै ते भै जल लंघीऐ गुरमति विचार भै ते निरपो पाईऐ